वाली किसी रोमानवी दास्तान से बहुत दूर थी। इन सरजमीनों की दर्शगाहों में आसमान को एक ऐसी अकली मशीन में तब्दील कर दिया गया था जिसे आदात के जरिए मुनज़्ज़म किया जाता और जिसकी हदूद हिंसे की तेज और वासे लकीरों से मुतय्यन की जाती थी। अनातोलिया की फलकियात ने आसमान को महज माने और रम्स के मैदान के तौर पर नहीं बल्कि एक ऐसे निज़ाम हरकत के तौर पर समझा जिसे रियाजियाती तौर पर मॉडल किया जा सकता था। इस तालीम की बुनियाद कदीम यूनानी माहिर फलकियात बतलीमुस के मॉडल पर कायम थी। इस तसव्वुर में ज़मीन मरकज में साकिन रहती है जबकि चांद, सूरज और सैारे एक दूसरे के अंदर मौजूद शफाफ कुर्रों पर हरकत करते हैं। आसमान में सैारों का कभी रुक जाना या उल्टा चलता हुआ महसूस होना उस्ताद और शागिर्द के लिए कोई मुअम्मा नहीं था। ये बड़े दायरे पर गर्दिश करने वाले छोटे दायरों यानी मावन हरकत एपिसाइकल निज़ाम का रियाजियाती नतीजा था। तालीम का असल मकसद अजराम फलकी की तबई साख्त पर बहस करना नहीं, इस बात का दुरुस्त हिसाब लगाना था कि कौन सा जर्म फलकी किस मुयना तारीख में कहाँ नजर आएगा। फलकियात के दर्स तक पहुँचने का रास्ता हिंसे यानी ज्योमेट्री से होकर गुजरता था, मगर ये किसी सीधे कागज़ पर बनने वाली ज्योमेट्री नहीं थी। तालिब इलम को करवी मुसलसात से रोशनास होना पड़ता था। जहाँ हमवार सतह पर एक मुसलस के अंदरूनी जावियों का मजमुआ 180 दर्जे होता है, वहीं आसमान जैसी खमीदा सतह पर बनने वाले मुसलस इस उसूल को तब्दील कर देते हैं। तालिब इलम जब तक ये नहीं सीख लेता था कि कुर्रे पर जाविये किस तरह नापे जाते हैं और कौसों की लंबाइयाँ किस निस्बत से शुमार की जाती हैं, इल्म नजूम में आगे नहीं बढ़ सकता था। इस मरहले पर फरगाने की किताब जवामे इल्म नजूम बुनियादी रहनुमा समझी जाती थी। फरगानी ने सिर्फ नजरी मालूमात फराहम नहीं की बल्कि ज़मीन के हुजम, दायरा, बुरूज के झुकाव और सैारों की तरतीब जैसे अदती मुस्तकलात को भी खुलासे की सूरत में पेश किया। ये आदात तालिब इल्म के लिए महज मुजर्रद मालूमात नहीं थे बल्कि वो मजबूत बुनियादें थीं जिन पर इसके आइंदा तमाम मुशाहदात और हिसाबात कायम होना थे। नजरी खाके के बाद तालिब इल्म के सामने फलकियात का असल कारखाना यानी ज़ेज जाहिर हुआ। ये ज़ेज अजीम अददी जदवलों पर मुश्तमिल फलकियाती फहरिस्त हैं। इन जदवलों में मुख्तलिफ तारीखों में सूरज और सैारों की मतवक्को हालतें दर्ज की जाती थीं, मगर आसमान मुसलसल हरकत में था और जदवल हर लम्हे पर मुहित नहीं हो सकते थे। यही वो मुकाम था जहाँ तालिब इल्म ने दो तारीखों के दरमियान तब्दीली की शरह मालूम करके दरमियानी कदर निकालना सीखा। जब ये अमल शायद एक सादा रियाजियाती कदम महसूस हो, लेकिन उस जमाने की हिसाबी रवायत में इसके लिए गैर मामूली तवज्जो, सबर और तरीकाकार की महारत दरकार थी। यूं फलकियात का दर्स आसमान को महज देखने से ज्यादा आदात के दरमियान दुरुस्त ताल्लुक कायम करने की मशक बन गया। अनातोलिया में इस हिसाबी निज़ाम की सबसे नुमाया खसूसियत यह थी कि आलमी मॉडलों को मुकामी जुग्राफी के मुताबिक ढाला जाता था। आसमान के उसूल तो आलमगीर थे मगर इनका इत्तलाक हर शहर में नए सिरे से तरतीब देना पड़ता था। यही वो जगह थी जहाँ उस्तरलाब इस्तेमाल में आता था। आसमान को हथेली में समो देने वाले इस आले के अंदर हर शहर के लिए मखसूस तौर पर तैयार की गई तख्तियाँ मौजूद होती जिन्हें सफीहा कहा जाता था। कोनिया के लिए तैयार की गई तख्ती सीवास में इसी दर्जा दुरुस्तगी के साथ काम नहीं करती थी क्योंकि हर अर्स बल्द पर आसमान की बुलंदी और जाविये मुख्तलिफ होते थे। इस हकीकत ने इल्म फलकियात को बराह रास्त अनातोलिया के जुग्राफिया से जोड़ दिया। इस मुकामी तत्बीक का सबसे ठोस समर किबले की समत का तायुन था। एक हमवार नक्शे पर दो नकात के दरमियान खींची गई लकीर करवी जमीन पर मुख्तसर तरीन रास्ते की नुमाइंदगी नहीं करती थी। मदरसे में इल्म हैद की तालीम हासिल करने वाला शख्स अपने शहर और मक्का के दरमियान समत मालूम करने के लिए ज़मीन का एक कुर्रा तसव्वुर करता था। वो इस बात को मलहूस रखता था कि दो नकात के दरमियान एक कौस वाक्य होती है, सीधी लकीर नहीं, कौस। करवी मुसलसें कायम करके अंजाम दिए जाने वाले इस अमल ने इल्म हैद को सिर्फ आसमान को समझने के दायरे से आगे बढ़ा दिया। ये ज़मीन पर समत मुतय्यन करने वाले एक अमली रियाजियाती इल्म में तब्दील हो गया। इसी तरह सूरज की बुलंदी नापकर वक्त मुतय्यन करने वाले मवक्कत शहरी जिंदगी में इस हिसाबी रवायत के इदारा जाती नुमाइंदे बन गए। ये फनी इल्म सिर्फ आलात के इस्तेमाल के जरिए मुंतकिल नहीं हुआ बल्कि एक अजीम मतनी रवायत के जरिए भी आगे बढ़ा। नसीरुद्दीन तूसी जैसे नापगार रोजगार उलमा के तैयार करदा जेजे अनातोलिया में बुनियादी मराजे समझे जाते थे।
مگر یہ متون کتب خانوں میں محض خاموش اور غیر متحرک اتھارٹی کے طور پر محفوظ نہیں رہے. شرح و حاشیہ کی روایت یعنی اصل متن کے کناروں پر لکھی جانے والی توضیحات اور نوٹ اس بات کا ثبوت تھے کہ اناطولیہ میں علم کو کس طرح زندہ رکھا جاتا تھا. کسی جدول کے کنارے درج کیا گیا مقامی عرص بلد کا تصحیحی نوٹ حسابی طریقے کو آسان بنانے والی وضاحت یا کسی فنی غلطی کے بارے میں تنبیہ یہ سب اس امر کی نشاندہی کرتے تھے کہ علم کو مسلسل پرکھا آزمایا اور ترقی دی جا رہی ہے. اناطولیہ کے مدارس میں علم حیت نے ایک ایسا منظم ذہنی رویہ پیدا کیا جو زیجوں کے ذریعے عددی صورت اختیار کرتا, استرلابوں کے ذریعے مقامی شکل اپناتا اور شرح و حاشیہ کی روایت کے ذریعے مسلسل تازہ ہوتا رہتا تھا. آسمان اب خوفزدہ کر دینے والی کوئی نامعلوم حقیقت نہیں رہا تھا بلکہ ایک ایسا حسابی وسیلہ بن چکا تھا جس پر کام کیا جا سکتا تھا, جسے ناپا جا سکتا تھا اور دوسروں کے ساتھ بانٹا جا سکتا تھا. یہ حسابی ذہنیت مخطوطات کے حاشیوں میں درج عادات سے نکل کر سلجوکی اور عثمانی تہذیب کے پتھر مکان اور فن تعمیر کی ذہانت میں سرایت کرنے والی ایک عظیم علمی روایت کی بنیاد بن گئی. اناطولیہ کے مدارس میں علم فلکیات ایک ایسا منظم فکری نظام پیدا کرتا تھا جو زیجوں کے ذریعے عددی صورت اختیار کرتا, استرلاب کے ذریعے مقامی شکل پاتا اور شرح و حاشیہ کی روایت سے مسلسل تازہ رہتا تھا. آسمان اب کوئی خوفناک اور نامعلوم شے نہیں رہا تھا بلکہ ایک ایسا حسابی آلہ بن گیا تھا جس پر کام کیا جا سکتا تھا, جسے ناپا جا سکتا تھا اور جسے دوسروں کے ساتھ بانٹا جا سکتا تھا. یہ حسابی ذہنیت کاغذ کے کناروں پر لکھے جانے والے عادات سے نکل کر سلجوکی اور عثمانی دور کی سنگی تعمیراتی اور معماری ذہانت میں سرایت کر کے آئیے اب کچھ اصطلاحات کی وضاحت کیے دیتے ہیں. علم حیت آسٹرونومی کو کہا جاتا ہے. کلاسیکی اسلامی دنیا میں ریاضیاتی بنیادوں پر قائم نظری فلکیات کی شاخ جس کا مقصد سیاروں کی پوزیشنوں کا حساب لگانا تھا. بطلیموس دوسری صدی عیسوی کا یونانی ماہر فلکیات. بطلیموسی کروی ماڈل زمین کے مرکز والا تصور کائنات جس میں اجرامی فلکی ایک دوسرے کے اندر موجود گروں پر حرکت کرتے ہیں. معاون حرکت سیارے کے مدار میں چھوٹے دائرے کی گردش کا تصور. ہنسا وہ بنیادی علم ریاضی جو فلکی حسابات کی بنیاد بنتا ہے. فرغانی نویں صدی کا ماہر فلکیات جس نے بطلیموسی فلکیات کو خلاصہ کیا اور بنیادی عددی مستقلات فراہم کیے جو مدارس میں نصابی حیثیت رکھتے تھے. زیج شمسی کمرے اور سیاروی پوزیشنوں کو مخصوص تاریخوں کے مطابق عددی شکل میں پیش کرنے والی فلکیاتی جدولیں. استرلاب آسمان کے کروی نظام کو سطح پر منتقل کرنے والا آلہ بلندی ناپنے اور وقت یا سمت معلوم کرنے کے لیے استعمال ہوتا تھا. صفیہ استرلاب کے اندر مخصوص عرض بلد کے مطابق تیار کی گئی قابل تبادلہ تختی جو ہر شہر کے لیے مختلف ہوتی تھی. نصیر الدین طوسی 13ویں صدی کا ماہر فلکیات جو مراغہ رصدگاہ اور جدید زیجوں کی تیاری کے حوالے سے معروف ہے. شرح کسی بنیادی متن کی وضاحت اور تفسیر کے لیے لکھے جانے والا تشریحی متن. حاشیہ متن کے کناروں پر درج مختصر توضیحات یا تکنیکی نوٹ جن میں اکثر مقامی تصحیحات شامل ہوتی تھیں. سامعین اس کے ساتھ ہی ہمارے آج کے پروگرام کا وقت ختم ہوا چاہتا ہے. اپنے میزبان مصباح شاہین کو اجازت دیجیے. اللہ حافظ. اناطولیہ کے شاہکار آسمانی کہانیاں.